0: जय जय नेपाल, जय जय नेपाल, जय जय नेपाल, अग्रमा अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। स्वागत छ तपाईँहरू सबैजनालाई। अहिले हुनुहुन्छ नेपाली आवाज कार्यक्रममा र हामी छौँ अहिले बुधबारको बसाइमा 101.3 MHz नेपाली आवाज। सधैँको बुधबार जस्तै 8 बजेदेखि 9 बजेसम्म उपस्थित भइसकेका छौँ। मसँग हुनुहुन्छ आज विशिष्ट व्यक्तित्व, समाजमा नेपाली समाजमा धेरै लामो समयदेखि चाहिँ योगदान गरिराख्नु भएको व्यक्तित्व हुनुहुन्छ र यसै गरी मेरो सहकर्मी साथीलाई पनि अब मैले वेलकम त भन्छु नै, तर सहकर्मी साथी के छ?
1: धन्यवाद मनोज दाई। नमस्ते सबै आदरणीय श्रोताहरू र हजुरहरू सुन्दै हुनुहुन्छ नेपाली आवाज हरेक बुधबार राति 8 बजेदेखि 9 बजेसम्म।
0: पक्कै पनि थ्याङ्क यू सो मच फर द्याट लभली इन्ट्रोडक्सन। है भाइको आवाज एकदमै मिठो छ। र अब भने आज हाम्रो गेस्ट रहनुभएको छ आदरणीय व्यक्तित्व, नेपालबाट भर्खरै क्याथरिनमा प्रस्थान गर्दै हुनुहुन्छ, गर्नुभयो एक करिब चाहिँ 3 हप्ता 1 महिना अघि, र उहाँको यो भिजिट चाहिँ दोस्रो पटक हो क्याथरिनमा। र हामीलाई चाहिँ पहिला पनि आएर एफएममा धेरैचोटि माया गर्ने व्यक्तित्व नेपालको लागि चाहिँ एउटा, मैले चाहिँ उहाँलाई चाहिँ नेपालको राष्ट्र चाहिँ प्रेमी, अत्याधिक राष्ट्रप्रेमी मान्छे चाहिँ मलाई लाग्छ है। मैले भेटेमध्येमा चाहिँ राष्ट्रलाई अत्याधिक प्रेम गर्ने सिद्धि महर्जनजी, सिद्धि महर्जन बुवालाई पनि मैले कार्यक्रममा स्वागत गर्न चाहन्छु।
2: धन्यवाद सम्पूर्ण श्रोताहरूलाई, धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यसरी फेरि पनि क्याथरिनमा आएर यसरी चाहिँ बोल्न पाएकोमा मनोज भाइ, अरू साथीभाइ सबैलाई धेरै धन्यवाद, हृदयदेखि धन्यवाद दाजु।
0: अब अहिले, पहिला त म मात्रै थिएँ, अहिले हाम्रो हितेश भाइले हामीलाई सहयोग गर्नुभएको छ, यहाँ सबै चाहिँ जिम्मेवारी लिनुभएको छ, कस्तो लागिरहेछ हितेश भाइलाई पनि?
2: खुसी लाग्यो किनभने यो एक्लैले गर्ने काम होइन, टिमवर्क हो। टिमवर्क भयो भने लामो कालसम्म चल्छ। अनि यो तपाईँहरूले सुरु गर्ने भएको काम बाँचिरहोस्, लामो कालसम्म बाँचिरहोस्, रहिरहोस्। र व्यक्ति भनेको को कहाँ पुग्छ, तर संस्था र काम भनेको रहिरहन्छ र त्यही कामलाई मान्छेले याद गरिरहन्छन् है। त्यसैले चाहिँ यो जुन काम गरेर सुरु गर्नुभएको छ यो चाहिँ चिरकालसम्म रहोस्।
0: पक्कै पनि। र हामी कुराकानीको कुरालाई, क्रमलाई चाहिँ अगाडि बढाउने छौँ। र आज विशेष गरी हामी चाहिँ के विषयमा कुरा गर्ने भनेको थियौँ भाइ? बाहिर
1: सायद जेएनजी आन्दोलन नेपालमा के भइरहेको छ, अङ्कल पनि भर्खरै नेपालदेखि आउनुभएको छ, सायद नेपालको बारेमा अङ्कललाई धेरै कुरा थाहा भएको कारणले सायद नेपालकै बारेमा केही कुरा गर्नेछौँ।
0: पक्कै पनि आजको विषयवस्तु हजुरहरूले जानिसक्नुभयो। र अहिलेलाई भने हामी एउटा सङ्गीतमा जाउँ, अलिकति चाहिँ हामी पनि सेटल हौँ, कुर्सीमा आनन्दले बसौँ, त्यसपछि हाम्रो सारा चाहिँ श्रोताबिन्द, हामी दर्शकबिन्दहरू, सरी श्रोताबिन्दहरूले चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, कहाँ कसरी सुन्दै हुनुहुन्छ, हामीलाई चाहिँ जानकारी गराउनु भयो भने चाहिँ अत्याधिक राम्रो हुनेछ। हामीसँग चाहिँ तपाईँहरूको लागि प्रशस्त मात्रामा गीतहरू रहेका छन्। र यसै गरी आजको डेट चाहिँ हाम्रो हितेश भाइले नेपालको डेट भन्दै हुनुहुन्छ र तर ठिक छ, म यो म आफै भन्ने जमर्को गर्दैछु। आज नेपालमा साउन 20 गते बुधबार 2083 साल, भने स्पेस सम्मत 5 अगस्त 2026, साउन शुक्ल कृष्ण सप्तमी रहेको छ भने नेपाल सम्मत 1146 रहेको छ। अहिले नेपालमा 4:27 गएको छ भने अहिले बच्चाबच्चीहरू स्कुलबाट फर्कने क्रम जारी छ भने सम्भवतः नेपालको कुनै भागमा अहिले झमझम पानी परेको हुनसक्छ, किनभने अहिले साउनको महिना छ। अब भने कुराकानीलाई यतिकै एकछिन थाती राख्दै मैले हजुरहरूलाई पूर्ण राईको कालो सेतो भन्ने गीत बजाउन चाहन्छु। तपाईँहरूको केही गीत रोजाइमा छ अथवा कसैलाई केही म्यासेज पठाउन चाहनुहुन्छ, सन्देश दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्झनुहोस्। अहिले भने तपाईँहरूको लागि यो मिठो गीत

0: नमस्ते सबैजनालाई यो कार्यक्रम नेपाली आवाजमा उपस्थित भइसकेका छौँ फेरि पनि एउटा गीतपछि र हामीहरूलाई तपाईँहरूले सुन्दै हुनुहुन्छ भने कृपया हामीसँग अन्तर्क्रिया गर्नुभयो भने हामीलाई अझै ऊर्जा मिल्नेछ तपाईँहरूको लागि हामी बुधबारको यसै समयमा नेपाली भाषा अथवा नेपाली अलिकति माहौल बनाऊ भनेर समाजमा अलिकति भए पनि त्यो प्रयास हाम्रो हो र फेरि पनि स्वागत गर्न चाहे र अब भने म हितेशजीलाई कार्यक्रमको चाहिँ अलिकति अगाडि बढाउन तयारी रिक्वेस्ट गर्न चाहन्छु यहाँ मैले अरू तयारी गर्दैछु
1: बुबा हजुरको घर कता हो नि
2: म नेपालको काठमाडौँको पनि भानेश्वर
0: अब के छ
2: संसद भवन पनि थियो
0: अब यो संसद भवन त थियो बुवा तर के छ भन्दा चाहिँ अब त्यो संसद भवन त अहिले छैन फेरि किन छैन भन्दा अब यहाँ के छ भन्दा अर्को जेन्जी पनि यहाँ उपस्थित छन् अब जेन्जीले चाहिँ सोध्नु पऱ्यो क्या क्वेसन
1: हजुर भर्खरै रिसेन्टली नेपालमा जेन्जी आन्दोलन भयो हजुर त प्रत्यक्ष रूपमा इन्भल्भ पनि हुनुभयो होला सायद प्रत्यक्ष अप्रत्यक्ष रूपमा इन्भल्भ पनि हुनुभयो होला सायद अनि त्यो दिनलाई चाहिँ हजुरले कसरी सम्झिनुहुन्छ कसरी
2: विद्रोह भनेको त अधिकार हो
1: होइन हजुर
2: जहाँ दमन हुन्छ त्यहाँ विद्रोह हुन्छ पक्कै पनि
1: हजुर
2: हाम्रो देशमा पनि धेरै कुराहरू हामीले पूजा गर्न खोजेका व्यक्तित्वहरू पनि गराउन थालिसकेपछि र कतिपय त युवाहरूमा मात्र होइन अरूमा पनि वितृष्णा जागिरहेको थियो कि उगुस मुगुस भइरहेको थियो त्यस्तो अवस्थामा फ्याटक के भइदियो भने यो सञ्जालहरू बन्द गरिदिए अनि यो आजकलका नयाँ भाइहरू जेन्जी भाइहरू भनौँ न 18-28 अझ तत्त्वभन्दा मुनिका पनि होइन उहाँहरू के भयो भने त्यो सञ्जाल बन्द गरेपछि के गर्ने भयो सञ्जाल खोल्नुपर्छ भन्ने पछिमा पुगे र अनि यो जाहिर के अरे पढ्दा साथ बाहिर जानुपर्ने बाध्यता विदेश जानुपर्ने
0: अब ठिक
2: त्यस्तो हुनाले उसमु भुक्थ्यो नि यो सुशासन आयो भनेदेखि त हामीलाई केही पनि हुन्छ कि त हामी हाम्रो देशमै काम पाउँछौँ कि त हाम्रो देशमा सुशासन भयो भने हाम्रो काम पाउनुहुन्छ राम्रो हुन्छ कि त भन्ने खालका धारणाहरू भयो र त्यहाँ चाहिँ अब हुन त यहाँ नामहरू अनेकै सबै खालका मान्छेहरू
0: एउटा तार्किक क्वेसन सोध्न चाहन्छु है बुवा
2: सहयोग गरे र शान्तिपूर्ण रूपमा स्टुडियो कार्यालयमा
1: हजुर
0: हजुर
2: आवेदन दिएर दर्ता गरेर उनीहरू चाहिँ आन्दोलन निक्ले तर के भइदियो भनेदेखि त्यहाँ घुसपेट पनि सक्यो अरू पनि भए होइन त्यो सुन्दाखेरि त्यहाँ चाहिँ पहिलो दिनमै 2023 के भयो 19 जान गयो
0: हजुर त्यो दिन हजुरले ठ्याक्कै हाम्रो भाइको क्वेसन चाहिँ अझै टु द पोइन्ट चाहिँ कसरी के थियो जस्तो लाग्छ भन्दा त्यो पर्टिकुलर डे हजुरले कसरी सम्झनुहुन्छ जस्तै हजुरले के गर्दै हुनुहुन्थ्यो बिहान उठ्नुहुन्थ्यो अनि के सुन्नुभयो हजुरलाई के फिल भयो
2: मैले त त्यो आन्दोलन भनेको सामान्य हो सोचेँ सुरुमा है
0: म हामीलाई त्यो एन्सर दिनुहोस् तपाईँले
2: होइन सुरुमा किनभने आन्दोलन भइरहन्थ्यो हामी पनि गरिरहन्थ्यौँ होइन सरकारको विरोधमा सरकारले राम्रो काम गरोस् भन्नका खातिर आलोचनाहरू आन्दोलनहरू भइरहन्थे त्यस्तै आन्दोलन भन्ने सोचियो र मेरै घर अगाडिबाट चाहिँ जुलुसहरू गइरहेको थिए हुन्थे त्यो हामीलाई केही अर्थ थिएन त्यो दिन मेरो पनि एउटा बैठक थियो
1: हजुर
2: बैठकमा निक्लेँ तर बैठक निक्लेर बैठकबाट फर्किने क्रममा चाहिँ कर्फ्यू लागिसकेको थियो
1: हजुर
2: कर्फ्यू भइसकेको थियो होइन कर्फ्यू भइसकेको थियो अनि हामी त्यहाँ चाहिँ त्यो दोरी चलिरहेको थियो
1: हजुर
2: गम्बडाहरू भइरहेको थिएँ हो थिए भइरहेको थियो र मेरो घर अगाडि त झन् टायर भएर आगो भएर बसिरहेको थिएँ केटाहरू बसिरहेको थिएँ होइन
1: हजुर
2: मेरो घरसम्म जानलाई पनि मलाई धेरै गाह्रो भयो हो न पुलिसको चाहिँ ऊ थियो र कर्फ्यूहरू त्यो टियर ग्यासहरू हानेर
1: हजुर
2: अनेक भइरहेको थिएँ बल्ल बल्ल बल्ल म घर पुगेँ घर पुगेँ घर पुगेपछि अनि त्यहाँ को छ के भयो कसो भयो मैले बुझेँ होइन हाम्रो भाइ भतिजाहरू सबै लागिरहेको छ नि त्यतातिर होइन मैले के भन्यो भने यो चाहिँ आन्दोलन त ठिक हो तर आन्दोलनको दिशा के हो नेतृत्व कसको हो
1: हजुर
2: के हो नबुझिकन चाहिँ अलिक राम्रो नहोला कि त भनेर मैले प्रश्न गरेँ अनि उनीहरूले चाहिँ भने यो बुढो चाहिँ खाली नेतृत्वको अवश्य लाग्छ होइन खालि झोलिया कुरा मात्रै गर्छ गर्ने भयो यिनीहरू त भनेर उनीहरूले चाहिँ सोचे
1: हजुर
2: आन्दोलन गर्ने हो हाम्रो चाहिँ सुशासन माग हो सञ्जाल खोल्नुपर्छ माग हो
0: पहिलो दिन हामीलाई अनि पहिलो दिन चाहिँ हजुर घर जानुभयो अनि के छ बम पड्केको सुन्नुभयो के छ
2: पड्केन केही पड्केको केही त्यस्तो के होइन गोली चलेको रहेछ उन्नाइसजना बिते अनि म घर पुग्दाखेरि उसले राजमन्त्री यो गृहमन्त्री राजमन्त्री दिइसकेको थियो
1: हजुर
2: प्रधानमन्त्री त्यहाँ दिएको थिएन होइन कर्फ्यू लगाइसकेको थियो थियो भोलिपल्ट चाहिँ भोलिपल्ट चाहिँ त्यो आन्दोलन चाहिँ अर्को रूप लियो अभिभावकको रूप लियो भोलिपल्टको आन्दोलन चाहिँ जेनजीको भएन जेनजीको अभिभावकहरूले आन्दोलन गरे र रगतको मूल्य चाहियो हामीलाई किन गोली हानिस् शान्तिपूर्ण आन्दोलन थियो बच्चाहरूले अलिकति उछृङ्खल गरे होला तर गोली हानि हान्नु पर्ने आवश्यक थिएन हान्यो भनेर विद्रोह सुरु भयो सुरु हुने क्रममा त्यति बेला चाहिँ अब प्राइम मिनिस्टर राजनीति दिशा थियो र त अराजक थियो मतलब सबै शान्ति पुलिसहरू पनि पुलिसहरू स्ट्रक गरेर हिँडिसकेका थिए मिलिट्रीहरू पनि चुप्चाप बसिरहेको थिए त्यस्तो अवस्थामा अरू अरू पनि व्यक्तित्वहरू आए को थिए के थिए होइन अहिले का जेनजीका नेतृत्व अहिले सरकार हराएका मान्छे पनि छन् भन्ने पनि सुनियो होइन त्यो हामी चाहिँ के भयो भने त्यति बेला नागरिक सुरक्षाको रूपमा लाग्यो किनभने हाम्रो घर बचाउनु थियो आगलाई हुनसक्थ्यो कुनै पनि बेलामा हाम्रो चाहिँ वरपर गाउँहरूमा ध्वस्त होला भन्ने डर थियो तर त्यति बेला पनि बेलुकासम्म पनि हाम्रो यो कन्फरेन्स हलभित्र आगो लागिरहेको थियो अनि ब्याङ्कहरू जोडिरहेको थिएँ र धेरै सुन्नमा आयो हामी बाहिर निक्लेनौँ एउटा त घर अगाडि नै मारामार भइरहेको थियो होइन यस्तो थियो स्थितिमा
1: जे
2: अब हामीले चाहिँ त्यो हेरिरहेको थियौँ र सुनिरहेको पनि थियौँ अन्त पछि चाहिँ भोलिपल्ट त्योभन्दा 24-25 गते पछि चाहिँ थाहा भयो कि यहाँ पनि चल्यो त्यो म सञ्जालबाट चाहिँ सुनिरहेको थियौँ हामीले यो ठाउँको नेताको यसो गऱ्यो उसो गऱ्यो यसो गऱ्यो भनेर सुन्न पाइयो र 24 गतेको चाहिँ जुन दिन थियो त्यो कालो दिन थियो
0: है अब हामी
2: र सिंहद्वार जलाइएको अदालत जलाइएको संसद जलाइएको थियो र त्यो चाहिँ जल्नु हुँदैन थियो
0: पक्कै पनि
2: किनभनेदेखि
0: हजुर
2: हिस्ट्रीमै थियो
0: हजुर
2: कतिपय कागजपत्रहरू गोपन गुप्ताहरू मेटियो र जेनजीहरूले आफ्नो अधिकार माग गर्दा गर्दै पनि
0: हजुर
2: आफू सत्य हुँदाहुँदै पनि र जेनजीहरूको नेतृत्व चाहिँ बलियो नभएको कारणले घुसपेट हुन सक्यो जसले गर्दाखेरि त्यो घटना घटना गयो र त भने जेनजीहरूले अझै पनि जेनजीहरू छन् होइन जेनजीहरूको माग पुरा भएको छैन सुशासन अझै पनि लागु भएको छैन होइन र जेनजीमा घाइते भएकाहरूले अझै पनि कतिपय न्याय पाएका छैनन्
0: हाम्रो यहाँ म्यासेज प्राप्त भएको छ र यसपछि हाम्रो आजको विषयवस्तु नै यही आन्दोलन सम्बन्धी छ र विशेष गरी तपाईँले प्रत्यक्षदर्शी हुनुभएकोले पहिलो दिनको विस्तृत रूपमा हजुरको आफ्नो डेली रुटिन एउटा बानेश्वरकै बासी भएको हुनाले हजुरले भन्नुभयो र हामी नेक्स्ट दिन के हो र के भयो र त्यसपछि हजुरको विचार विमर्श के छ त्यो विषयमा हामी आउनेछौँ र पक्कै पनि भेरी स्याड
1: ओके त्यो हजुर
2: त्यो दिन त्यस्तो घटना घट्नु हुनु थियो किनभने त्यो दिन सरकारले राजीनामा दिइसकेको अवस्था थियो र निकास चाहिने अवस्था थियो र वास्तवमा राष्ट्रपतिले र त्यहाँको सेना प्रमुखहरूले पनि र जेनजीहरूसँग वार्ता गर्यो वार्ता गरेर त्यसपछि प्रधान न्यायाधीश पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा सरकार निर्माण भयो र चुनाव भयो राम्रैसँग चुनाव भयो एकदम भयो अहिले सरकार चलिरहेको छ र त्यो बेलाको चाहिँ जेनजी आन्दोलनको चाहिँ म मतलब अथोरिटी लिन्छु भनेर आएको सरकार राजसभा छ उसले बहुमत पाएको छ सरकार चल्दैछ र हाम्रो आशा के भनेदेखि चाहिँ उसलाई पनि मौका दिनुपर्छ काम गर्ने मौका दिनुपऱ्यो नि
0: होइन
2: र एकैचोटि हामीले उसले के गर्यो कसो गर्यो अब बच्चाले त जान्दैन नि
0: पक्कै पनि हामी यो विषयहरूमा आउनेछौँ र अहिले भने अब के छ भन्दा पक्कै पनि बुवा धेरै धेरै धन्यवाद तपाईँले चाहिँ विचार विमर्श राख्नुभयो र हामीले स्टेप बाई स्टेप यहाँ तपाईँको विचार लिन्छौँ अर्को दिनको पनि लिन्छौँ र हजुरको राजनीतिक दृष्टिकोण पनि लिन्छौँ जसमा राजसभाका कुराहरू पनि आउँछन् र अब त्यस्तै जस्तो अब यो कुरालाई एकछिन साइडमा राखेर हामी भर्खरै अर्को जल्दो बल्दो कुरा छ हितेश भाइ हाम्रो निम्स दाई
1: हजुर पक्कै पनि दाई
2: पुर्जाजी होइन
0: पुर्जाजी
2: होइन उहाँ चाहिँ के भने विश्वको आठौँ नौवटा चाहिँ होइन शिखर चाहिँ चढिसकेको मान्छे उहाँ चाहिँ लाउरेको छोरा हो नि हुँ त होइन नेपालको नाम राखेर हिँडेको मान्छे आज आएर पाकिस्तानको एउटा पहाड चढ्दा चढ्दै जुन दुर्घटना घटेको घट्यो त्यो चाहिँ हामीहरू सम्झेर चाहिँ हामीले के गर्छ भने एउटा मौन धारण गर्नुपर्ने अवस्था आउँछ होइन उहाँलाई सम्झनु पर्ने स्थिति आउँछ किनभने जुनसुकै होस् नेपाल हो नेपाली हो के चाहे युकेका नेपाली हुन् चाहे अस्ट्रेलियाका नेपाली हुन् चाहे अमेरिका नेपाली हुन् नेपाली नेपाली हो नि त
1: हजुर
2: तर नेपालले चाहिँ उहाँ चाहिँ त्यति राम्रोसँग चाहिँ त्यति ध्यान नदिएको जस्तो लागिरहेछ मलाई साह्रै दुःख लागेको छ मलाई चाहिँ होइन र दुःख लागिरहेको छ किनभनेदेखि यो बुढी मऱ्यो भने पिर होइन के बाघ पल्क्यो भने पिर हुन्छ यस कारण चाहिँ यो समस्त नेपालीहरू विश्वका कहीँ पनि होस् नागरिकताले के गर्दैन हेर्नुहोस् अमेरिका नेपाली हुन् चाहे अमेरिका नेपाली हुन् नेपाली नेपाली हो नि त तर नेपालले चाहिँ उहाँ चाहिँ त्यति राम्रोसँग चाहिँ त्यति ध्यान नदिएको जस्तो लागिरहेछ मलाई साह्रै दुःख लागेको छ मलाई चाहिँ होइन र दुःख लागिरहेको छ किनभनेदेखि यो बुढी मऱ्यो भने पिर होइन के बाघ पल्क्यो भने पिर हुन्छ

0: पक्कै पनि फेरि पनि कार्यक्रममा स्वागत छ। अब भने हामीसँग तपाईँहरूलाई थाहै छ, आज हामीसँग सिद्धि महर्धनजी हुनुहुन्छ र उहाँ चाहिँ एकदमै राष्ट्रवादी व्यक्तित्व हुनुहुन्छ र उहाँको चाहिँ राजनीतिक पृष्ठभूमि पनि छ। त्यो हजुरहरू कतिजनालाई थाहा छ होला र कतिजनालाई थाहा छैन होला, तर केही छैन, तपाईँहरूलाई जानकारी गराउनेछौँ। र अब भने हामी कुराकानीको क्रमलाई अगाडि बढाउँ र तपाईँलाई निम्स दाईको कुरा पनि आयो। अब निम्स दाईको विषयमा हजुरले भन्नुभएको थियो होइन, राष्ट्रले चाहिँ केही गरेन भन्ने कुरा, अनि यसमा चाहिँ अब के राष्ट्रले केही नगरेकै हो त?
1: हामीले सोचे जस्तो भएन, किनभने हामीले जे जसो चाहिँ हामी महत्त्वाकाङ्क्षा हाम्रो बढी नै हुन्छ पनि होइन, तर चाहिँ सुरुमैदेखि नै दाई परेको भए माया लाग्छ कि बाँच्छ कि माया लागिरहेको के, अब त हुन्छ कि बाँच्छ कि, अब त फेला पर्छ कि होइन, किनभने सबै अरू फेला पऱ्यो उसले फेला परेन भन्दाखेरि पनि अब त रहन्छ कि, त्यस्तो भाव आइरहेको थियो मलाई के, किन म यहीँ आइसकेको थिएँ होइन, अनि मेरो साथीहरूसँग मैले टक हुँदै थियो, यस्तो भएछ नि बाबु दाई, यस्तो भएछ नि भने के भयो, त्यो को हो भने सोधेँ मैले के, म त त्यति साह्रो म त्यो थाहा नभएको कुरामा, अनि मैले त ऊ यस्तो यस्तो मान्छे हो नि त, के थाहा नभएको तपाईँ, यस्तो थाहा छैन तपाईँलाई यसो भने, अनि उहाँको साथीभाइहरूको कुरा पनि भयो होइन, अनि हुँदाखेरि ओहो यो त

0: आफ्नै गल्ती भएछ समयमै हामीले चाहिँ चासो दिएको भए हुन त नेपालमै चासो दिन नसक्ने अवस्थामा उहाँ त के गर्ला पाकिस्तानमा गएर के सक्ला र तर पनि एउटा कूटनीतिक ढङ्गले उ गरेर चालु गरेदेखि हुन्थ्यो कि मनाएको छ नि हुन त हुने हुने हार दैविन डार भन्छन् मान्छेहरू होइन हुने कुरो त के टार सकिन्थ्यो र तर पनि बाँच्छ कि हुन्छ कि केही हुन्छ कि भन्ने आशा हुँदो रहेछ के र त्यो आशा चाहिँ पछि चाहिँ यति फेला पऱ्यो भन्दाखेरि साह्रै नै दुःख लाग्यो होइन यस्तो दुःख चाहिँ फेरि सुन्न नपरोस् अरूहरूको अरू घटनाबाट सुन्न नपरोस् नेपालमा अब जुन अब बाढी पहिरो आइरहेछ अहिले बाढीहरू पानी पर्ने सिजन छ बाटो ढाटो बन्द छ यस्ता स्थिति छन् होइन अब अभावहरू छ अहिले पेट्रोलियम पदार्थको अभावहरू त्यो धेरै छन् कि घटनाहरू घटिरहन्छन् तर पनि यस्ता घटनाहरू चाहिँ घट्नको भन्दा अगाडि चाहिँ प्रिकसन लिन सक्यो भनेदेखि चाहिँ घटना नघट्न सक्छ भन्ने मेरो चाहिँ मनको कुरा हो कि अब हाम्रो चाहिँ कति सकिन्छ अब कति गर्न गर्न खोजेको थिए कति गर्न सके कति सकेनन् यो त सब देखेको कुरा हो होइन तर चाहिँ हाम्रै चाहिँ मना नेपालीको मनमा के भने कुनै पनि नेपालीले चाहिँ त्यो दुःखद घटनाहरू सुन्न नपरोस् फेरि फेरि पनि सुन्न परोस् भन्ने चाहना गर्दछु
1: पक्कै पनि निम्स दाईले चाहिँ नेपालमा मात्रै नभएर विश्वभरि नेपालको चाहिँ रियल चाहिँ टुरिज्मको चाहिँ प्रचार प्रसार कसैले गर्छ भने निम्स दाईको नाम चाहिँ अग्रपन्थीमा आउनुपर्छ र सरकारले जतिसुकै पैसा खर्च गरेर भए पनि गरेको भए पनि त्यति प्रचार प्रसार हुँदैन थियो र त्यति चाहिँ उहाँले चाहिँ गरिसक्नु भएको छ र खरबौँको चाहिँ वर्थ चाहिँ उहाँले चाहिँ एडभर्टाइज नेपालको बारेमा गर्नुभएको छ विभिन्न देशमा फिजिकल्ली ट्राभल गर्नुभएको छ उहाँले मोटिभेसन स्पिकर भएर धेरै ठाउँमा जानुभएको छ हरेक देशको उहाँले चाहिँ नेटफ्लिक्समै नेपाली एउटा फर्स्ट मुभी जस्तै नेपालको विषयमा 14 पिक्स तपाईँको नेपालकै भन्न मिल्छ र त्यस्तो चाहिँ नेटफ्लिक्समै फर्स्ट टाइम आइरहेको छ होइन भन्नै उहाँको चाहिँ योगदान ठुलो छ मलाई त के लाग्छ भन्दा उहाँलाई राष्ट्रिय विभूति नै घोषणा गर्नुपर्छ हितेश भाइ तिमीले के भेटायो के सेयर गर्न चाहन्छौ
2: निम्स ताई निम्स निर्मल पुर्जा
1: पुर्जा
2: पुर्जा नन एज निम्स ताई अनि जति जे काम पनि गर्नुभयो जस्तो मोडर्नाइज जुन अहिले रियल अहिलेको करेन्ट वर्ल्डमा जति पनि माउन्ट शेर्पाज पहिले पनि थिए र पछि पनि हुनेछ जसै निम्स ताईको जति पनि कन्ट्रिब्युसन छ सायद माउन्टेरिङमा होस् अथवा शेर्पाको लागि होस् हामीले बिर्स
1: हामी सम्पूर्ण मेरो व्यक्तिगत तर्फबाट हामी सबैको तर्फबाट र क्याथरिन नेपालीवासी र सम्पूर्ण नेपाल र विश्व समुदायले त्यही चाहेको छ हामी पनि त्यही चाहन्छौँ तपाईँको स्वर्गमा बास होस् दाइ हामी याफएमबाट यही भन्न चाहन्छौँ
0: एकचोटि एक मिनट छैन
1: हजुर
0: उहाँको लाई चाहिँ सम्झेर
1: हजुर हामीले चाहिँ के गरौँ भन्दा चाहिँ अब एक मिनट उहाँलाई सम्झेर यही हिमालयको छोरो हो भन्ने गीतमा चाहिँ हामी उठेरै चाहिँ मौन धारण गरौँ त्यसपछि चाहिँ हामी सकेसम्म तपाईँहरू पनि अब यदि चाहिँ हजुरहरू सुन्दै हुनुहुन्छ र त्यो गर्न मिल्ने कन्डिसनमा हुनुहुन्छ भने पनि थोरै हजुरहरूले पनि त्यस्तै गरिदिनु होला र हामी याफएममा तिनजना अहिले अब उठेर मौन धारण गर्ने क्रममा छौँ र हामी त्यो गीत फेरि बजाउने क्रममा छौँ र त्यसको तयारी चल्दैछ हजुरहरू जहाँ हुनुहुन्छ यदि मिल्छ भने त्यसो गरौँ र हामीले के चाहन्छौँ भन्दा निम्स दाईलाई सकेसम्म चाहिँ राष्ट्रिय सकेसम्म चाँडो संसदले चाहिँ राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भने हामी माग गर्न चाहन्छौँ र अब भने मौन धारण सुरु हुन्छ

पक्कै पनि त्यो थियो निमिष्टाईको लागि गऱ्यौँ र अब भने हामी सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहन्छौँ भने अब अर्को एउटा गीतमा जाउँ, त्यसपछि हामी फेरि कुराकानी लिएर आउनेछौँ। अहिले भने धेरै नै पुरानो यो देउरालीमा बतास भन्ने गीत गाउँ, अनि त्यसपछि अब तिजको पनि समय छ, हजुरहरूलाई तिजको गीत पनि सुनाइदिनु पऱ्यो र अहिले भने देउरालीमा बतास।

0: देउरालीमा बतास चल्यो, देउरालीमा बतास चल्यो, तर नेपालमा जेन्जी आन्दोलन चल्यो र नेपालमा चाहिँ एकदमै विध्वंस र सत्यनाश, तपाईँको मानिसको चाहिँ जीवन मरण चाहिँ सत्यनाश भयो र त्यस्तो किसिमको बतास चलिरह्यो, होइन त हितेश भाइ?
1: हजुर, पक्कै पनि. हामी जसरी पनि जेन्जी आन्दोलनको बारेमा कुरा गरिरहेको थियौँ, हजुरले भनेअनुसार हजुरले 25 सालदेखि आन्दोलन देखिराख्नु भएको छ र जसरी पछिल्लो समय आन्दोलन भयो र त्यो आन्दोलनपछि हजुरले पहिलाको नेपाल र अहिलेको नेपाललाई कसरी हेर्नुहुन्छ?
2: पहिला पहिलाको आन्दोलनहरूमा कुनै राजनीतिक नेतृत्व संस्थाको आबद्ध हुन्थ्यो भने यसपालि चाहिँ खुलेर कुनै पनि संस्थाहरू आएको देखिएन. जेन्जी आन्दोलनमा चाहिँ स्वतन्त्र, स्वच्छ, निष्कलङ्क भाइ बहिनीहरू चलाएको आन्दोलन थियो. तर पछिल्लो अवस्थामा आएर त्यसको चाहिँ ऊ चाहिँ असफल लिएको जस्तो देखिन्छ अहिले. होइन भनेदेखि त्यस्तो खालको केही छैन. 28 सालमा होस्, 25 सालमा, 32 सालमा होस्, जहाँ सुक्यो जुनसुकै आन्दोलनमा पनि कुनै पनि राजनीतिक पार्टीहरू राजनीतिक नेतृत्वहरूको थियो र उनीहरूले चाहिँ जसरी चाहिँ 46 सालमा मुभमेन्ट भयो, 47 सालमा नयाँ संविधान आयो,
1: हजुर
2: होइन, 32 सालमा नयाँ संविधान आएको थियो, परिवर्तन भएको थियो नि,
1: हजुर,
2: संविधानै चेन्ज भएको थियो. 63 आन्दोलन भयो, चेन्ज भयो नि, संविधानै चेन्ज भयो, 72 नयाँ संविधान आयो नि, संविधान सभा भयो. तर यसपटक चाहिँ त्यो केही भएन. पुरानै संविधान अन्तर्गत सरकार बन्यो, चुनाव भयो, ऐसा चलिरहेको छ र जेएनजी भाइहरूको नाममा को मन्त्री भए, के भए, कसो भए, त्यो छुट्टै कुरा हो. र उहाँहरूले पनि के गर्न खोजिरहनु भएको छ, गर्न सक्नु भएको छ छैन, त्यो अझै हेर्ने बाँकी नै छ. तर पनि के भनेदेखि चाहिँ नेतृत्व चाहिँ त्यो खासै एउटा नेतृत्व, एउटा राजनीतिक व्यक्ति ऊ अस्तित्व नभएको कारणले चाहिँ यो गाह्रो भएको हो. अहिले चाहिँ यदि त्यस्तो हुँदो हो त यो अवस्था आउने थिएन, किनभने यो त आन्दोलन मात्र भयो के, परिवर्तन भएन. जेएनजीले चाहेको थियो परिवर्तन,
0: परिवर्तन भएन. अहिले भनेपछि
2: केही खास केही भएको छैन, तर आशावादी छौँ हामीहरू,
1: हजुर.
2: अब संविधान संशोधन गर्ने कुरा उठाइरहेको छ, भएको छ, कानुनहरू संशोधन हुने कुरा भइरहेको छ र कतिपय कामहरू थालनी भइसकेको छ. तर के भनेदेखि चाहिँ थालनी त भयो, टुङ्गाउनु पर् बाँकी छ, है, टुङ्गाउनु बाँकी छ नि. त्यसमा चाहिँ यो परिवार जस्तो 47 सालमा संविधान आयो नि, हाम्रो नयाँ संविधान आएको थियो, 63 नयाँ संविधान आएको थियो नि, 63 आन्दोलनपछि 72 सालमा नयाँ संविधान आयो नि, यहाँ त के आएको छैन है, खालि ओलीको ठाउँमा ब्यालेन्ट आयो, त्यति मात्र हो है. ब्यालेन्ट चाहिँ अहिलेसम्म निष्कलङ्क छ भन्ने भनिएको छ र उसबाट धेरै आशा गरिएको छ र वास्तवमा चुनाव जितेकै ब्यालेन्टको नामबाट हो,
1: पक्कै पनि
2: है. त्यस कारण चाहिँ जहाँ पनि भन्छन् ब्यालेन्टलाई भोट दिएको, राष्ट्रपाल दिएको होइन, त्यस्तो पनि भन्ने कुरा सुनिएको छ,
1: हजुर
2: है, जोसुकै उठोस् ब्यालेन्टले दिएको भोट भने छ. त्यसै कारणले ब्यालेन्टले चाहिँ,
0: हजुर, अब हामी चाहिँ यो भनेपछि खासै चेन्ज छैन र नयाँ सुरुवात भएको छ, आशा छ, हजुरहरूको जेनेरेसनलाई आशा चाहिँ छ, ठ्याक्कै चेन्ज भएको छैन. अब हामी ब्याक टु द्याट, अब पहिलाको कन्भर्सेसनमा जाउँ. 23 गतिको त हाम्रो कुरा भयो,
1: हजुर
0: हजुर. अब हजुरले भन्दै हुनुहुन्थ्यो 24 गते एकदमै कालो दिन हो भनेर, त्यसको लागि थोरै त्यसमा त्यो दिनमा चाहिँ के कसरी हेर्नुहुन्छ र के भयो? बिहान उठेर हजुर बानेश्वरमा बस्दै गर्दा के हजुरले अनुभव गर्नुभयो र हजुरलाई कस्तो फिल भइरहेको थियो?
2: बिहान त खास त्यस्तो थिएन हेर्नुहोस् है. 23 गतेको जुन बच्चाहरूको जुन मरणसन्न भए, मृत्यु भए, उनीहरूप्रति चाहिँ भएकोमा आक्रोश थियो, अभिभावकहरूमा आक्रोश थियो र हरेक घरबाट मान्छेहरू निक्लिरहेका थिए विरोधमा. किन मारियो? मार्नु हुँदैन थियो, यो मानवताको अन्त्य हो, यो हरण भयो मानवता भन्ने कुरा भएको सबै उठेका थिए. यसरी हुँदै कर्फ्यू नै तोडेर पनि मान्छेहरू निक्लिरहेका थिए. त्यस्तो अवस्थामा अब कुनै घुसपेटीहरूले चाहिँ त्यो मासमा त एउटा चाहिँ के भने के भइहाल्ने र प्रहरी प्रशासन र चाहिँ सेनाहरू पनि चुप्ला बसेको अवस्थामा अब विरोधीहरू वा घुसपेटीहरू वा कुनै त्यसका अशृङ्खल तत्त्वले केही गर्न सक्छन् के गरे अब गर्दाखेरि अब त्यहाँ चाहिँ कतिपय मान्छेको नाम पनि आयो कि आएन होइन के भयो कसो भयो तर कतिपय छानबिन हुन्छ भन्ने थियो अब छानबिन आयोग गर्नुभयो 23 गतेसम्मको चाहिँ छानबिन बनाएको छ 24 गतेको चाहिँ के जस्तो छैन महाधिकार आयोगको पनि रिपोर्ट दिएको छ रिपोर्ट बाहिर निक्लेको छैन होइन धेरै कुराहरू छन् त्यहाँदेखि त्यसरी गइरहेछ आशा छ यो अहिलेको सरकार जुन जेएनजीको बलबाट आएको सरकारले जेएनजीको मागहरू पुरा गरोस् सुशासनको माग उनीहरूको थियो त्यो पुरा गरोस् र उनीहरूले एउटै भनेको थिए त्यो बेला हामी चाहिँ विदेश जान दिएनौँ हुन विदेशमा गएकाले फर्काउँछौँ भनेको थिएँ तर आज चाहिँ त्यो पनि झन् बढिरहेको छ फर्काउन सकिरहेको जस्तो लाग्दैन मलाई र उनीहरूको माग उनीहरूको चाहिँ जुन शर्त हो उनीहरूको इच्छा हो त्यो पुरा होस् गरून् उनीहरूले त्यो नै हाम्रो आशा हो कि र नेपालले चाहिँ नयाँपन देख्न पाओस् त्यो नै कुरो
0: पक्कै पनि थ्याङ्क यू सो मच तपाईँको विचारको लागि र हामीलाई जो जसले सुन्दै हुनुहुन्छ पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुभएको छ आज इन्ट्रेस्टिङ कुरा छ जेएनजीले चाहिँ एउटा यो आन्दोलन चाहिँ सही थियो भन्ने जस्तो कुरा गर्नुहुन्छ भने बुवाले चाहिँ सन्तुलित ढङ्गमा चाहिँ कति कुरा गलत थिए र कति कुरा सही थिए घोषपेटी पनि भएका थिए भन्ने किसिमको विचार विमर्श गर्नुभएको छ र पक्कै पनि यो दुवै कुरालाई चाहिँ दुवै विचारधारालाई चाहिँ हामीले मनन गर्नुपर्छ र बुढापाकाको कुरा पनि सुन्नुपर्छ र उहाँहरूको एक्सपिरियन्स हामीले चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ बहुत मनन गर्नुपर्छ र पक्कै पनि बुवा तपाईँले इन्साइट्स दिनुभएको छ अब हामी त्यति अन्धो तरिकाले चाहिँ सबै राम्रो भयो भन्न पनि मिल्दैन हजुरको मैले मनसाय बुझेको छु हजुरको धारणा बुझेको छु र केही छैन विचार चाहिँ सधैँ एकदमै सम्मान विचार सबैको विचारलाई सम्मान गरिन्छ र तपाईँको यति यति ठुलो अनुभव ल्याएर चाहिँ तपाईँले आफ्नो विचार भन्नुभयो त्यसको लागि धेरै धन्यवाद मलाई थाहा छ जो जसले सुन्दै हुनुहुन्छ पक्कै पनि इन्जोय गर्दै हुनुहुन्छ र हामी कुराकानी गर्ने क्रममै नै छौँ र अहिले सकिएको छैन अब भने हामीले तिजको माहौललाई नजर ध्यान दिँदै अब भने तपाईँहरूलाई एउटा तिजको गीत होइन त बुवा
2: हुन्छ
0: तिजमा हजुर नाच्नु भएको छ
2: होइन
0: तिजमा नाच्नु भएको छ कि छैन
2: तिजमा अब पहिले पहिला तिज त राम्रै हुन्थ्यो
0: हजुर ल है हामी पनि नाच्यौँ ल

0: हितेश भाइ त चाहिँ स्टुडियोमै नाचिरहेका छन्। के छ हजुरलाई, कस्तो लाग्यो भाइको चाहिँ एकदमै चाहिँ छ नि त होइन,
1: हुनु पर्ने त्यही हो।
0: हजुर,
1: उत्साह भएन भने त काम छैन नि।
0: हजुर,
1: होइन, उत्साह आशा जाँगरहरू सबै हुनु पर्यो, होइन, लक्ष्यमा पुग्ने दृढता चाहियो, त्यो नै त हो होइन। र सबै कुरो चाहिन्छ, हामी मनोरञ्जन गर्नुपर्छ होइन, काम पनि गर्नुपर्छ, सबै थोक चाहियो नि।
0: अब बुवालाई चाहिँ राजनीतिक विषय त हामी अब हजुर करिब एक वर्ष हुनुहुन्छ, अब त्यो त गर्छौँ नै हामी बेला बेलामा। अब हजुरले के भन्न चाहनुहुन्छ जाँदा जाँदै?
1: अब हेर्नुहोस्, अब यो साउन महिना होइन, अब जनै पूर्णिमा आइरहेको छ होइन, हाम्रो नेपालीहरूको त ठुलो चाड हो यो। र काठमाडौँमा त के भने, जनै पूर्णिमा आइसकेपछि चाडको मेलो आउँछ भन्ने सुन जस्तो छ कि, पालो पालो आउने। अब गाई जात्रा आउँदैछ, तिज छ होइन, अब यी सबै हाम्रो चाडबाड होइन, यी सबको लागि चाहिँ हाम्रा चाहिँ क्याथिनवासी दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई चाहिँ शुभकामना र उहाँलाई राम्रो होस् भन्ने चाहन्छु।
0: पक्कै पनि बुवाकै चाहिँ मुखारबिन्दुबाट हामीले चाहिँ शुभकामना सुन्न पाइयो। यो चाडबाड चाहिँ नेपाली हाम्रो हिन्दू धर्ममा विशेष गरी नेपाली कल्चरमा चाहिँ सुरु हुन्छ अब, र हाम्रो एउटा चाहिँ चाहिँ ज्येष्ठ नागरिक नै भन्नु पऱ्यो बुवा चाहिँ, यङै देखिए पनि हामी भाग्यमानी छौँ चाहिँ शुभकामना पाउँदा। सबैजनालाई चाहिँ बुवाले चाहिँ तिजको शुभकामनादेखि जनै पूर्णियादेखि लिएर सम्पूर्ण चाडबाडको चाडपर्वको शुभकामना दिनु दिनुभएको छ। धेरै धेरै धन्यवाद। हामी सबै क्याथिनवासीको तर्फबाट बुवालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र थ्याङ्क यू सो मच तपाईँ आज कार्यक्रममा आउनुभयो, त्यसको लागि पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईँले त मलाई गत वर्ष आउँदा त साथै दिनुभयो यहाँ कार्यक्रममा आएर, एकदम चाहिँ हामी सँगै चलायौँ र म त्यो गुण कहिले पनि बिर्सिन्न र आज पनि तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद सम्पूर्णलाई, नमस्ते र सधैँ यसरी नै भेट भइरहोस्, आफू कुरा भन्न पाइरहँ र सम्पूर्ण नेपालीहरूको जय होस्।
2: धेरै धेरै धन्यवाद बुवा मनोज दाई, एभ्रिवन ह्याप्पी तिज भन्दै यस कार्यक्रमबाट बिदा माग्दै ह्याप्पी वेनस्डे।
0: ह्याप्पी वेनस्डे, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, अर्को हप्ता फेरि पनि आउने बाचा गर्दै आज भने हामी तिनैजनालाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।